है, फिर भी थोड़ी देर में भूख लग जाएगी, बुनियादी खाने को फिर दिल करेगा। ये फल फ्रूट जो होते हैं ये मजे के लिए होते हैं। इसी जन्नत में फवाकिह का लफ्ज है, वहां पर भूख नहीं लगेगी, प्यास नहीं लगेगी, वहां पे पीने को चार दरिया है, पानी है, शहद है, दूध है, शराब है। ये जन्नत का मशरूब है, जन्नत के मशरूबात। दुनिया के मशरूबात भी पेप्सी पीते हैं, थोड़ी देर के बाद मैदे में दर्द शुरू हो जाता है। वो रब्बुल जलाल सुभानहु व तआला के मशरूबात है। वयजअलकुम जन्नात वयजअलकुम अनहारा, नहर भी होंगे, दरिया भी होंगे, बागात भी होंगे। इस्तिग़फ़ार, ये सबसे आखिरी पैगाम है, ये सबसे आखिरी सूरत नाज़िल हुई प्यारे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम पर। कुरान मजीद को जमा किसने किया इस शक्ल में जो हमारे पास किताबी शक्ल है? याद रखें, तीन मरहले। सबसे पहले मरहला जो है नबी करीम सल्लम के जमाने का मरहला। आप सल्लम के जमाने में कुरान मजीद लिखा जाता था, क्योंकि पेपर नहीं थे तो फिर किस चीज पर लिखा जाता था? खजूर के पत्तों पर, दरख्तों के पत्तों पर, या पत्थरों पर जो चटे सीधे पत्थर होते हैं उन पर, या बाज हड्डियों पर लिखा जाता। दूसरा मरहला शुरू हुआ सैयद अबू बकर सिद्दीक के जमाने में। सहाबा करम कुरान मजीद के हाफिज थे, कुरान मजीद उनके सीनों में था। जब सहाबा करम जंग में और जिहाद में जाते और सहाबा करम शहीद होते तो उनके साथ कुरान मजीद भी चला जाता। तो यमामा की जंगों में जो मुर्तदीन के खिलाफ जंग सैयद अबू बकर सिद्दीक उन्होंने की, तो उस जंग में बहुत सारे ऐसे अजीम साहबी शहीद हुए। सैयद उमर खत्ताब ने सैयद बकर सिद्दीक को यह मशवरा दिया कि कुरान मजीद को एक किताबी शक्ल में जमा करना चाहिए, वरना इस तरीके से जो सहाबा कराम है और जो जिनके सिर में कुरान है, जो कुर्रा हैं, वो शहीद होते जाएंगे और इस तरह से कुरान मजीद भी आहिस्ता आहिस्ता दुनिया से खत्म होता जाएगा। सैयद बकर सिद्दीक पहले तवक्फ किया, फिर सहाबा कराम के मशवरे से कुरान मजीद का एक नुस्खा लिया, जमा किया, और सैयद ज़ैद बिन साबित को हुक्म दिया कि कुरान मजीद को जमा करो, लोगों के सीनों से जो कुछ लिखा हुआ था वसल्लम के जमाने में उसे भी ले लो और एक किताबी शक्ल में लिख लो। इसके बाद तीसरा मरहला कुरान मजीद के जमा होने का, वो सैयद उस्मान बिन अफ़्फ़ान के जमाने में हुआ। सैयद उस्मान के जमाने में क्योंकि अजम भी मुसलमान हुए और उनकी जुबान अरबी नहीं थी और वह भी कुरान पढ़ते थे, तो उनकी किरत में फर्क था, क्योंकि अरबी भी वो शामिल हो गए, उनकी शादी भी होना शुरू हुई, तो उनके बच्चों पर असर होना शुरू हुआ कि तलफ्फुज़ जो है वो गलत ना हो, और किरत जो है वो अलग अलग हो गई थी। तो सहाबा करम मशवरे से नस्मार कुरानों को कि कुरान मजीद को एक ऐसे नुस्खे में जमा किया जाए जिसकी किरत एक जैसी हो, उस किरात में भी इख्तिलाफ ना हो, ताकि मुसलमानों के दिल जुड़े रहें। एक मुसलमान एक मस्जिद में एक तिलावत करते हैं कसम, दूसरे दूसरे कस्म की तिलावत करता है, तो बेहतर इन सबको एक ही किरात में जमा कर दें। तो उन्होंने सहाबा कराम से मशवरा लिया और इस मशवरे के बाद सहाबा कराम का इजमा हुआ कि कुरान मजीद के जितने भी नुस्खे हैं सब जमा किए जाएं और उन नुस्खों में से सिर्फ एक नुस्खे पे इक्तफा किया जाए। सहाबा कराम के नुस्खे आए, उनमें मुख्तलिफ तरतीब थी। सैयद उस्मान के जमाने में जो तरतीब जो आज कुरान मौजूद है इसे कहते हैं अल-मुसहफ अल-उस्मानी, ये वही कुरान मजीद है जिसे सैयद उस्मान बिन अफ्फान ने जमा किया था, और बाकी जितने नुस्खे थे बाकी नुस्खों को जला दिया गया। और कुरान मजीद को जलाना सहाबा कराम से साबित, इसमें कोई बेहरमती नहीं, याद रखें सहाबा कराम के इसमें इजमा है। और जो लोग ये समझते हैं कि कुरान मजीद के नुस्खों को जलाना गलत है, तो वह तोहमत लगाते हैं सहाबा कराम पर। सहाबा कराम से ज्यादा मुत्तकी परहेजगार कोई इंसान नहीं हो सकता उम्मत में, याद रखें। अगर उम्मत में कोई औलिया है तो सहाबा कराम औलियाओं के सरदार है, हमारा यह ईमान है। तो कुरान जो एक नुस्खा बाकी रखा बाकी जला दिए इसलिए गए ताकि वो ना रहेंगे और ना किसी के हाथ में होगा और ना बाद में जाके ये नुस्खा किसी भी दुनिया के कोने में मौजूद होगा, फिर उस नुस्खे पर अमल किया जाएगा, फिर तफरका पैदा होगा। ये हिकमत थी अल्लाह अलम। तो एक नुस्खा जो आज भी मौजूद है इसे कहते हैं अल-मुसहफ अल-उस्मानी। कुरान मजीद की सबसे अजीम सूरत कौन सी है और सबसे अजीम आयत कौन सी है? सबसे अजीम सूरत है सूरतुल फातिहा। सूरतुल फातिहा अल्हम्द, जिसे सूरतुल हम्द भी कहते हैं।
اللہ تعالیٰ فرماتے ہیں اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اہدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. یہ سورہ فاتحہ ہے. آمین سورہ فاتحہ کا حصہ نہیں ہے. آمین کا مطلب ہے اے اللہ تعالیٰ ہماری دعا قبول فرما، کیونکہ یہ سورہ فاتحہ جو ہے اس میں دعا ہے، اور دنیا اور آخرت کی کامیابی کی دعا ہے. اہدنا الصراط المستقیم، اس سے بڑھ کر کوئی دوسری دعا نہیں. جو صراط مستقیم، جس کو اللہ تعالیٰ صراط مستقیم پر چلنے کی توفیق عطا فرمائے، اس کی دنیا میں بھی برکت ہے، اس کی آخرت میں بھی برکت ہے. اور اسی دعا، اسی آمین کے جواب میں اللہ تعالیٰ نے پورے کا پورا قرآن نازل فرمایا. ہدایت کی دعا کی نا، اہدنا الصراط المستقیم، اللہ تعالیٰ قبول فرمائے، لیکن شرط بھی رکھی. دوسری صورت کون سی ہے اس کے بعد؟ صورت البقرہ. اللہ تعالیٰ فرماتے ہیں بسم اللہ الرحمن الرحیم، الف لام میم، ذالک الکتاب لا ریب فیہ ہدى للمتقین. کس کے لیے ہدایت ہے؟ متقین کے لیے ہدایت ہے. تقوی جانو گے پھر ہدایت مل سکتی ہے. متقی نہیں بنو گے، اللہ تعالیٰ سے ڈرو گے نہیں، تو اللہ کے کلام کیسے اثر کرے گی دل پہ؟ متقی کون ہے؟ الذین یؤمنون بالغیب، سب سے پہلے یؤمنون بالغیب، غیبیات پر ایمان. وہ غیبیات پر ایمان کیا ہوتا ہے؟ عقیدہ. عقیدہ صحیح ہونا چاہیے، جانیں گے تو صحیح ہوگا نا. الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون. علم الغيب عقيدة سب سے پہلے، اور عبادات میں سے سب سے پہلے کیا ہے؟ الصلاة. يقيمون الصلاة، بے نمازی یا کبھی پڑھی کبھی نہ پڑھی، قرآن مجید کا اثر اس کے دل میں نہیں ہو سکتا، قرآن مجید سے ہدایت وہ حاصل نہیں کر سکتا. اور مما رزقناہم، جو تمہارے پاس جو کچھ بھی ہے تمہارا نہیں ہے. مما رزقناہم، جو کچھ ہم نے تمہیں رزق عطا فرمایا، اسی رزق میں سے دیتے ہو تم. سیدھی سی بات، ہماری حیثیت ہے کیا؟ ہمیں اس قابل کس نے بنایا کہ ہم رزق کا تلاش کر سکیں؟ گھر سے نکلیں، پاؤں دونوں ہاتھ سلامت، آنکھیں، اندھے کو دیکھا ہے کبھی کس طریقے سے وہ پریشان ہوتا ہے؟ کیسے ہاتھ پھیلا کر سب مسجد کے دروازے کے سامنے کھڑا ہوتا ہے؟ یہ آنکھیں کس نے دی؟ یہ پکڑنے کے لیے ہاتھ، چلنے کے لیے پاؤں کس نے دیے ہیں؟ رزق جو تم کما رہے ہو وہ اللہ تعالیٰ کا دیا ہوا رزق ہے. محنت تم نے کی اس میں کوئی شک نہیں، توفیق کس نے دی ہے؟ اس قابل کس نے بنایا؟ یہ چند صفات ہیں کس کی؟ متقین کی. اور پوری سورت پھر آپ دیکھیں اس میں اللہ تعالیٰ کیا کیا پیغام دیے ہیں. یہ تو ہے سب سے عظیم سورت، سورت الفاتحہ. سب سے عظیم آیت کون سی ہے قرآن مجید کی؟ آیت الکرسی، بارک اللہ فیک. اللہ تعالیٰ فرماتے ہیں اعوذ باللہ من الشیطان الرجیم، اللہ لا الہ الا هو الحی القیوم لا تأخذه سنة ولا نوم. اللہ اکبر، الفاظ دیکھیں، اللہ لا الہ الا هو، اس کے سوا کوئی معبود برحق نہیں. کیوں؟ کیونکہ وہ حی ہے، وہ قیوم ہے، اسے اونگ بھی نہیں آتی، اسے نیند بھی نہیں آتی. مخلوق محتاج ہے، کمزور ہے، وہ نیند کی محتاج ہے. رب ذو الجلال سبحانہ وتعالی خالق ہے، مالک ہے. لہ ما فی السماوات وما فی الارض
من ذا الذي يشفع عنده إلا بإذنه يعلم ما بين أيديهم وما خلفهم